0: लोग एकमात्र दरवाजे की ओर भागे
1: और गोलियां उन्हें बीनती रही। कुछ लोग दीवारों पर चढ़े जिससे कि दूसरी ओर कूदा जा सके, लेकिन कोशिश बेकार रही। गोलियों की बौछारों से बचने के लिए कुछ कुएं में भी कूदे, लेकिन मौत उनका वहां भी इंतजार कर रही थी। पूरे 10 मिनट तक मौत का नंगा नाच होता रहा।
2: गोली चलाना बंद क्यों कर दिया? आई से फायर, फायर अगेन।
3: सर, सर कारतूस खत्म हो गए हैं।
2: और शट अप। ठीक, ये सबक काफी है। अबाउट टर्न, फायर।
1: मौत का दरिंदा जब दरवाजे से हटा, तब रतन देवी उस मौत के मैदान में अपनों को खोजती हुई पहुंची।
4: मासी, मासी मेरी लत सीधी कर दे। मासी, मासी, मासी मेरी लत सीधी
5: कर दिया, कर दिया।
4: पानी,
5: पानी, पानी, पानी, पानी, पानी, पानी, पानी, पानी, पानी, पानी, पानी, पानी,
4: मासी ना जाइए तेरे, मासी ना
5: जाइए
4: तेरे।
1: जब कोई हिंदुस्तानी किसी अंग्रेज अफसर को मिले तो उसे सलाम करे। अगर घोड़े पर सवार हो तो हिंदुस्तानी अंग्रेज की शान में घोड़े से उतर जाए। अगर हिंदुस्तानी छाता लगाए हो तो नीचे झुका ले। पूरे पंजाब में मार्शल लॉ लागू कर दिया गया। पंजाब की खबरों के बाहर जाने पर रोक लगा दी गई।
6: और यही वजह थी कि जलियांवाला बाग हत्याकांड की खबर कांग्रेस के नेताओं को कई हफ्ते बाद मिली।
1: इस खबर के मिलते ही भारतीयों के मन दुख, ग्लानि और आक्रोश से भर गए। गुरुदेव रविन्द्रनाथ टैगोर ने अपनी सर की उपाधि का त्याग कर दिया। उन्होंने कहा कि अब वो समय आ गया है कि जब सम्मान पदक शर्म पदक लग रहे हैं। डायर की मनमानी करतूतों के कारण पूरे पंजाब में विद्रोह भड़क उठा और इसी के साथ ही अंग्रेजी हुकूमत के बढ़ते दमन चक्र की वजह से कसूर, गुजरावाला और लाहौर में भी विद्रोह की आग भड़क उठी। ये सब देखते हुए अंग्रेजी हुकूमत ने जलियांवाला बाग हत्याकांड के 6 महीने बाद अक्टूबर 1919 में हंटर जांच समिति नियुक्त की, जिसको जलियांवाला बाग में हुए हत्याकांड की जांच करनी थी।
7: जनरल डार।
8: यस सर।
7: آپ جب جلیانوالہ باغ میں پہنچے تو آپ نے
8: کیا کیا؟
9: میں نے گولی چلانے کا حکم دیا.
7: کیا یہ حکم آپ نے فوراً دیا؟
9: یس، میں نے پہنچتے ہی گولی چلانے کا حکم دیا.
7: کیا وارننگ نہیں دی تھی؟
9: نو، کیونکہ ہمارے صبح کے اعلان کے باوجود بھی لوگ جلیانوالہ باغ میں اکٹھے ہوئے تھے. انہیں کوئی بھی میٹنگ کرنے سے منع کر دیا گیا تھا. ویسے انہیں میرے آنے کی چیتاونی تو مل ہی گئی ہوگی.
7: پھر گولی چلانے کا کیا مقصد تھا؟
9: میرا مقصد گولی چلا کر پھیٹ کو ٹٹر بٹر کرنا نہیں تھا. میں چاہتا تھا کہ اس طرح کی فائرنگ کے بعد پورے پنجاب کے لوگوں میں کچھ ایسا ڈر بیٹھ جائے کہ دوبارہ ایسا کرنے کی ہمت ہی نہ ہو.
1: جنتا کو ڈرانے دھمکانے کے اس شرمناک طریقے کو ہنٹر جانچ سمیتی نے تاک پر رکھ دیا. ہنٹر جانچ سمیتی کی کارواہی کیول اس ہتیا کانڈ پر لیپا پوتی کرتی رہی اور ڈائر کو بری کر دیا گیا.
6: لیکن کانگریس نے پنجاب کی گھٹناؤں کی صحیح جانکاری لینے کے لیے اپنی ایک سمیتی نیوکت کی جس کے پرمکھ سدسیہ تھے سروشری مدن موہن مالویہ, مہاتما گاندھی, دیش بندھو چترنجن داس, موتی لال نہرو, بدر الدین طیب جی اور جے کر. اس سمیتی نے 3 مہینے تک پنجاب کی گھٹناؤں کا ادھیین کیا. سمیتی نے پنجاب کے پرشاسکوں کی گھور نندا کی, پرمکھ روپ سے پنجاب کے گورنر مائیکل او ڈائر اور سینا کے جنرل ڈائر کی بھرسنا کی گئی.
10: کانگریس کا دسمبر ادھیوشن سن 1919 میں پہلے سے ہی امرتسر میں ہونا نشچت ہوا تھا اور وہی ہوا. اس ادھیوشن میں کچھ سدسیوں نے جلیانوالہ باغ کے امانویے ایوم نرمم ہتیاکانڈ کے خلاف زبردست آواز اٹھائی.
11: ہم مانگ کرتے ہیں کہ جنرل ڈائر کو اپنے پد سے ہٹا دیا جائے.
12: پنجاب کے ادھیکاریوں کے خلاف کاروائی ہونی چاہیے.
13: اب بھارتیوں کا وشواس وائس رائے کورٹ سے اٹھ گیا ہے. انہیں آپ برٹش سرکار دوارا واپس بلا لینا چاہیے.
11: آج کے اس ادھیویشن میں ہم سنکلپ لیتے ہیں کہ جلیانوالہ باغ کے شہیدوں کی یاد ہم امر کریں گے اور جلیانوالہ باغ کو راشٹریہ شہید سمارک بنائیں گے.
10: جلیانوالہ باغ ہتیاکانڈ میں لگ بھگ 1000 شانتی پریے نہتھے ایوم اسہائے لوگوں کو اپنی جان سے ہاتھ دھونا پڑا. اس ہتیاکانڈ نے بھارتیہ جنمانس کو ستبدھ کر دیا اور اس طرح جلیانوالہ باغ ہتیاکانڈ بھارتیہ سوتنترتا سنگرام کا ایک نرنائک موڑ بن گیا.